नमस्कार यहाँ नमस्कार बजेको समाचारमा तपाईँलाई स्वागत छ मोहन कुमार मुख्य शीर्षकबाट प्रक्रियामा छ चार प्रहरीले स्वच्छता प्रशासन सेवा परिजन पीड़ित महिलालाई राहत प्रक्रियामा मासिक 1500 पत्ता नेपाल देशमा 15 लाखको पत्रकार कल्याण कार्यालय कोष स्थापना गरिने बालिका संरक्षणमा साझा सरकारी आवश्यक मन्त्री दिनेश थुपलाई र अर्थपूर्ण र क्रीडा मुखी तथा विकास संयोजकका हालको दाबी प्रत्येक जिल्लामा चालू आर्थिक वर्ष 2082-83 को परिसरक 22 गतेसम्म पासपोर्ट बनाउन अमेर 6476 जनाले आफ्नो प्रवासी सेवा केन्द्र मार्फत सुरक्षित आफ्नो प्रवासन सम्बन्धी सूचना सेवा लिएका छन्। सुरक्षित आफ्नो प्रवासन श्रमिक कार्यक्रम अन्तर्गत चौथो चरण कार्यक्रममा मोबिलिटी सम्बन्धी अशुद्धिकरण कार्यक्रम मार्फत मोबिलिटी व्यवस्थापन व्यवस्थापक विजय ठाकुरले उक्त तथ्य सार्वजनिक गर्नुभएको छ। सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सबैभन्दा बढी सेवा मतदान नगरपालिका 1013 जनाले लिएका छन्। त्यसपछि बासुले नगरपालिका 987 परियाताल गाउँपालिका 950 भारतवर्गीय नगरपालिका 944 तथा कोरिया नगरपालिका 921 जनाले सुरक्षित आफ्नो पासन सम्बन्धी जानकारी लिएका छन्। कार्यक्रमका क्रममा वैदेशिक रोजगारीसँग सम्बन्धित थाली तथा विभिन्न समस्याका 48 वटा उजुरी प्राप्त भएको जानकारी दिएको थियो। तीमध्ये अधिकांश समस्या समाधान गरिएको सुनाएको छ। प्राप्त उजुरी मध्ये नेपालमै हुने थालीका 30 वटा घटना रहेका छन् भने गन्तव्य मुलुकमा हुने थालीका 3 वटा घटना दर्ता भएका छन्। सामूहिक कार्यक्रममा प्रत्येक 8 जनाको उद्धार गरिएको तथा पीडितलाई 42,41,000 रुपियाँ क्षतिपूर्ति प्राप्त गरेको जानकारी कार्यक्रममा दिएको थियो। त्यसै गरी वैदेशिक रोजगारीका कारण उत्पन्न मनोसामाजिक समस्याबाट प्रभावित 81 जनालाई परामर्श सेवा लिएर

स्वामी कार्यक्रम का प्रत्याशी अधिकृत भगवान चौधरी शंकर दिनकर का अनुसार परामर्श सेवा लिनेहरू मध्ये 33 जनामा अत्यधिक चिन्ताको लक्षण, 26 जनामा डिप्रेसन तथा 9 जनामा आत्महत्या प्रयासमा जोखिम देखिएको छ। आज पूर्णगत तालिकाका प्रमुख उपेष्टाहरू अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोजगार शाखाका प्रमुख

परिस्थितिरहेको को थियो। भन्टेन राष्ट्रिय निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने परिचन तुप्तले एक तथा सत्ता खाइपिए महिलालाई मासिक जीविको उपार्जन भत्ता प्रदान गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले मध्यवर्ती क्षेत्रका 38 जना महिलालाई उक्त सहायता उपलब्ध गराउँदै आएको हो। परिचन तुप्तबाट श्रीमान कुमारीका 3 जना एकल महिला तथा 8 जना सत्र घाइते महिलालाई मासिक 500 रुपैयाँ भत्ताले पत्ता वितरण गरिएको आर्थिक धुमधामले जानकारी दिनुभएको छ। उहाँका अनुसार परिचन तुपबाट प्रभावित महिलाको दैनिकी संस्थामा संरक्षण शुल्कबाट सरकारी तर्फको केही शिक्षा पत्ताका रूपमा उपलब्ध गराइरहेको हो। यद्यपि सामुदायिक दल आसपास बसोबास गर्ने एकल महिलाले पनि उक्त मासिक पत्र पाउने व्यवस्थामा रहेको कोषले जनाएको छ।

so much in Mosley, Sanaa, what's up? नेपाल में सुपुर्दहरूले पालिकाले नेपाल पत्रकार महासंघ संघको सहकारमा 15 लाख रुपियाँको पत्रकार कल्याणकारी अध्यक्ष कोष स्थापना गर्ने भएको छ। उपमहानगरको आर्थिक सहयोगमा आयोजित पत्रकारहरूका लागि 4 दिने कृत्रिम वृद्धि भत्ता अर्थात् एआई सम्बन्धी अधिकरण तालिम उद्घाटन कार्यक्रम

चेक पोस्ट की स्थापना करेंगे र हरेक वर्ष 5 लाख रुपया तलब गर्दै जाने प्रतिबद्धता जनाउनु भएको छ। उहाँको अनुसार कोष स्थापना सम्बन्धी कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने आगामी चेक 15 गते गणतन्त्र दिवस अवसरमा औपचारिक घोषणा गरिनेछ। नगर प्रमुख विष्टले मीडिया प्रवर्धन कार्यक्रमलाई उपस्थित बनाउन आवश्यक कार्यविधि निर्माण भइरहेको जानकारी दिँदै डिजिटल युगमा पत्रकारहरूलाई अझ सक्षम दक्ष र आत्मविश्वासी बनाउन एआई तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल पत्रकार महासंघ पार्टीका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुक्र ऋषि चौलागाईले पत्रकारितामा एआईको विवेक पूर्ण प्रयोग आवश्यक रहेको बताउनुभयो। बाँकेका 40 जना पत्रकार सहभागी तालिममा जीवन भण्डारी र उमङ्ग निरौला सहजीकरण गरिरहनु भएको छ। बर्दिया जिल्ला विपदको हिसाबले अत्यन्तै जोखिमयुक्त जिल्ला हो। विपदबाट बाँसुरी नगरपालिका पनि अछुतो छैन। बाढ़ी कटान दुकान हावाहुरी र आगलागीको जोखिम नगरवासीले हरेक वर्ष भोग्दै आएका छन्। मनसुन शुरू हुनअघि नै जोखिमबाट बचाउन सरकारी तथा गैर सरकारी संघ संस्थाहरू न्यूनीकरणका लागि सक्रिय भएर लागेका हुन्छन्। वर्षाको समय शुरू भएसँगै हुने बाढ़ी दुकान र कटान बाटो बचाउनको लागि विपदको क्षेत्रमा काम गर्ने नेपाल रेडक्रस सोसाइटी बसाको बाँसुरीले मनसुन पूर्व तयारीलाई कसरी अगाडि बढ़ाइरहेको छ भनेर प्रबन्ध समितिका सभापति नारायण प्रसाद शर्मालाई सोधेका छन्।

0: estaban personas en el futuro, se han ido a cualquier otro responsable, Dani, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la otra, la
1: कार्यक्रमों से एक विशेष बाल अधिकार संरक्षण बाल मृत्यु समाज निर्माण तथा बाल बालिका को समग्र विकास लागि सरकार नागरिक समाज र सरकार विश्वास प्रतिबद्धता र सरकारी आवश्यक रहेको बताउनु भएको छ। बाल अधिकार सम्बन्धी कार्यक्रम भवन तालिम कार्यक्रममा बोल्दै मन्त्री तिमिसेनाले बाल बालिकाको शिक्षा स्वास्थ्य सुरक्षा र सहभागिताको अधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बाल अधिकार सम्बन्धी विकेतका कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहदेखि प्रदेश स्तरसम्म समन्वय अनुगमन तथा निगरानी प्रणालीलाई थप केन्द्रित बनाउनु पर्नेमा जोड़ दिनुभयो। मन्त्री तिमिसेनाले बाल बालिकामाथि हुने हिंसा शोषण दुर्व्यवहार तथा बाल विवाह जस्ता सामाजिक विकृति अन्त्यका लागि सबै पक्ष एकजुट भएर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। पुलिस नेपालका बाल अधिकारका लागि नागरिक संसारको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी नागरिक समाजका प्रतिनिधि बाल अधिकार कार्यकर्ता सरकारद्वाराले बाल अधिकार संरक्षणका चुनौती अवसर प्रभावकारी अनुगमन प्रणाली बारे छलफल गरिएको थियो। मणि प्रसाद गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दिवाकर भण्डारी तथा शालिग्राम पाण्डे लगायत प्रदेशमा बाल अधिकारको अवस्था र नागरिक समाजको भूमिका बारे धारणा गरेको थियो। तालिमा लुम्बिनी प्रदेशका बालाउटी जिल्लाका नागरिक सञ्जालका अगुवा तथा बाल सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले अन्नपूर्ण र परिणाममुखी एकता नेकपा एमाले सदैव हुने दावी गर्नुभएको छ। कर्णाली प्रदेशको प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै संयोजक दाहालले यस्तो दावी गर्नुभएको हो। अहिलेको अवस्थामा अर्थपूर्ण र परिणाममुखी एकता नेकपा एमाले सदैव हुने उहाँको चिकित्छ। उहाँले भन्नुभयो कम्युनिष्ट आन्दोलनको एकता गएर जानुपर्छ। वामपन्थी आन्दोलन यो चुनावपछि पक्कै पनि धक्का खाएको छ। एकताको आवश्यकता देखिएको भनेर नीतिगत निर्णय पनि हामी गरेका छौँ। उहाँले भन्नुभयो सरकारी गर्दै समझदारी बढाउँदै विश्वास बढाउँदै एउटा बिन्दुमा ध्रुवीकरण हुनुपर्छ भन्ने हाम्रो धारणा हो। उहाँले भन्नुभयो संयोजक दलले विभिन्न वामपन्थी समूह र नेताहरूसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल भएको समेत बताउनुभयो। तत्काल एउटै पार्टी बन्न अवस्था भने नरहेको उहाँको धारणा रहेको छ। हामी समाचारको अन्त्यमा आइसकेका छौँ। समाचार सुन्नुहोस् समाचारका मुख्य मुख्य शीर्षक पुनः एकपटक मध्यमा छ हजार भोलिले लिए सुरक्षित सेवा परिजन

भरोसा छ सुरक्षा खण्डदेखि भरोसा सबैको इन्सुरेन्स

Thank you.

0: साथी रुसे पछामा घट पर्न हो तीन लाख ऋण लिएन हो तीन लाख से तेल तिर्सेको अब मन किन पर्न परिवारबाट
1: तीन लाख रुपियाँ ऋण लिएर तीन लाख रुपियाँ पैसा बाटी
0: अब

0: बाटा लागि केटालाई दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
0: यस्तो खुसीको कुरा छ हुने वाला सँगै सम्झिनुको खोजिनु पर्यो।
1: किचो किचो केटाकेटी सबैको कामै किचो छ।
0: हामी केटी पक्षैले केही उपायहरू कालिलो दिनु पर्ला।
1: यो दाइजीको कुरा चाहिँ नगर। तपाईँको यस्तो सुशील छोरी हामी पुर्याइ हुँदैछ, यो भन्दा ठुलो कुरा अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजीको कुरा गर्ने हो र त गरिब काम नै सबै हुन्छ।

0: प्रशासनिक मध्य गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हाम्रो प्रतिबद्धता घटी व्यावहारिक स्वास्थ्य सेवामा सर्वसुलभ रूपमा वृद्धि यहाँ स्वास्थ्य सेवामा आवश्यक तरफका कौशल्य अस्पताल भाषकरीमा सम्पर्क गर्न हार्दिक अनुरोध गर्दै
1: अस्पताल सेवा
0: चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार गराजै
1: प्रत्येक दिन बिहान 8 बजे शेष संख्या 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टर से प्याज छाती कलेजो नसा मुटु चेक जाँच गरिदिएका
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी हात जोड्ने तथा जनरल सर्जरी प्रसुति सेवा नाक कान घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गराजै
1: 24 घण्टा डिजिटल एक्सरे भिडियो एक्सरे इसिजी तथा इको मुटुक एक्सरे सेवा उपलब्ध भए सुविधा सम्पन्न ल्याबको सेवा उपलब्ध भए प्याराडाइसिसको मुखबिना नसा धापक हातद्वारा निचल्न बिरामी रोक्नका लागि फिजियोथेरापी तथा एकुगेनर थेरापी दिएपछि

0: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए तपाईँ मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँले दिएर हामीलाई लुट्ने? कहिले ओटिपी नम्बर मार्दैन, अपराधित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनु छैन।
0: अपराजित मान्छेलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
2: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौ।
0: ठगीको शङ्काले तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
2: अनलाइन ठगी बारे सचेत हुन, यसबाट आफू पनि जोग्यौ र अरूलाई पनि जोगाउ।

0: लाग्छ नि स्वास्थ्य चौकीको मलाई हजुरले दिदी मैले गाह्रो गरे पनि लाग्छ नि
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई जरुरतीले दुध फलफुल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता कसैले खाने कुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ
0: भन्नुभएको छ
1: कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु हुँदैन नि छरछिमेकका

Yeah, it was almost any age.

Thank you.

Thank you.

Thank you.

0: स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता, यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बाँसबारीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा एक छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख भाँगिने, नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली साधारण भाँचोडी पाँच बाँसोडी प्रति
0: 70 0 84 4 0

अधिकम्मा भास्करी नगरपालिका वडा नम्बर 4 पहाडपुरी स्थित पार्वती मन्दिरमा सम्भवतः पहिलो पटक लगाइएको श्रीमद् भागवत यात्रामा आएकी एवं मूर्ति प्रतिस्थापन 2083 वृहत सफल पार्न 101 सदस्यीय मूल आयोजक समिति जिल्लाका धर्म अनुरागी मनहरू जप्त प्रतिष्ठित समाजसेवी एवं राष्ट्रप्रेमी महानुभावहरूलाई विशेष भूमिकामा मनोनित गर्दै आयोजक क्रियाहरू यहाँहरू समस्त हाजिर भएका छौ। यहाँहरूको गरिमामय उपस्थिति

0: पालकोका देवीहरू पानी प्रशस्त पिउने गरौं। शरीरलाई शीतल राख्न मौसमी फलफुल खाऊ। साथै घर वा विद्यालयको छाना चिस्याउने उपायहरू अपनाऊ।
1: इन्टरनेसनल नेपाल र भेरी वातावरण विशिष्ट समूहको बनेको साझेदारी सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशील तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
0: तपाईँलाई थाहा छ, अब आउने महिना हजुरहरूले

बीमा छैन भने जोखिम छ, बीमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा सबैको इन्सुरेन्स सँग।

Thank you.

0: ప్రారంభించారు.
1: కాబట్టి కేటాయింపు సమస్య అనేది
0: కారణం.

0: तपाईँलाई थाहा छ अब आउने महिना फसलहरूले पालन गर्ने गाई खसीमा धेरै कमीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिमको छ नि। जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटे आमदानी आफूले घटाउन सक्छ नि।
1: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै ग्राम ज्याकको सहकार्यमा सरीको इन्सुरेन्समा

Thank you.

Come on, come on, come on, come on.

0: स्त्रीले भन्दो रहेछ जस्तो लाग्छ, अर्को महिना आइसक्यो, भोलि चढाउन थालिसके कृष्ण तिरले दिन आइसक्यो भन्ने राख्छ। यो महिना मेरो पनि कृष्ण तिरी दिनु छैन, अर्को महिना मेरो दुवैजना पनि कृष्ण तिर्छु।
1: हुन्छ बाबु, तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि, कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा

pela educatoria.

Atrás del mundo.

Thank you.

लागो लाखो पदार्थको एक पटकको प्रयोगले पनि गैर मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं तर भने खुल्ला कुरा गरौं। समाधान लाखो पदार्थ होइन लाखो पदार्थबाट टाढा बसौ स्वस्थ र उज्यालो भविष्य रोजौं।

0: स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता, बिहारमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बासरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्यूरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँधिने, नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाइकोपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रणाली शाखा बाँसडी पाँच बाँसडी ग्राम पेट्रोल पम्प पछिपट्टि
0: सम्पर्क नम्बर 0084 100 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10 10

0: सकेको हो। जन्मेको एक घण्टाभित्र अनिवार्य स्तनपान सुरु गरौँ। छ महिनासम्म आमाको दुध मात्रै खुवाउँ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउँ स्वास्थ्य उत्तम।
1: श्रेष्ठ एघ्रोटेकमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30-30, 64-44, युएस 312, आइएमआरएस 57-86, उन्नतको धानको बिउमा लगातार सावित्री 652, शर्मा मन्सुली राम धान 606, 505, 301, यामली जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एघ्रोटेकमा आइसकेको छ।
2: साथै रसायनिक मलमा युरिया, डिएपी, पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ।
1: स्थान श्रेष्ठ एग्रोभेट खास गरी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा

0: Bas Sankar Yapendu Sangha Bantam Kumar. Radio Purbaba FM Bardia Sut Padit Hamar Sundes Bardia Kastati FM Rajapur Bakek Radio Patibod FM Kolpur Radio Hatemalo Janaki Gaon Palika Bakemase Kasan Pasaran Pitibar Hamar Sundes Kaburidari Mukhya Mukhya Samachar Ka Shirshak Mase Bawai Chetan Kshetrama Nishulka Mati Parikshan Shibir Sanchalan Bardia Sthit Bawai Nahar Nirman Antim Charanma बर्दियामा 6000 ढ्याड जना लेला सुरक्षित आप्रवासन सेवा बाकेमा पिटपुर सुधार प्रगमा फेडरथप र आदिवासी जनता टिकट नेतृत्व प्रतिनिधित्व सुनिश्चित गर्न काङ्ग्रेसको प्रतिबद्धता
1: कृषि उत्पादन में एक प्रमुख कमी तथा खेतियों के जमीन में बढ़ी समस्या समाधान कर सक्रिय बनाना किसान को माटी परीक्षण का आवश्यकता यहाँ माटी तथा माटी के नमूना संकलन करना विधि विषय जानकारी देना उद्देश्य से बांसकरी नगर पालिका बबई चेबलांग क्षेत्र में निःशुल्क माटी परीक्षण शिविर संचालन कर रहा हो शिविर में कृषि प्रचार चुनाव किसान का माटी परीक्षण कई क्षेत्रों माटी परीक्षण का जिला कृषि किसानहरूको नमुना संकलन गर्न सही तरिकाले माटी परीक्षण मसिनहरूलाई फाइदाको बारेमा समेत जानकारी गराउन बाँसकुरी नगरपालिकाको कृषि शाखाको नायब प्राविधिक सहायक राजु चौधरी जानकारी दिनुभयो। उहाँको अनुसार किसानहरूको प्रयोग कति गर्न जग्गाको माटीको अवस्था उर्वरा शक्ति आवश्यक पोषक तत्त्वको कमी बारे जानकारी दिएर माटी परीक्षण अभियान संस्थान गरिएको बाँसकुरी नगरपालिकाको नम्बर 13 वडा अध्यक्ष जय राज पाण्डेको अध्यक्षता तथा कृषि शाखा प्रमुख लालबहादुर खड्काको प्रमुख अतिथितामा निमन्त्रक शिविरमा प्रमुख प्रशासक अधिकारी बहादुर हुने कृषि अधिकारी अस्मिता हुने कृषि प्राविधिक संयोजना विकास प्राविधिक सहायक विमल सुवेदी ओम प्रकाश देवकोटा लगायत स्थानीय किसानहरूको सहभागिता रहेका नगरपालिकाका नगरवासी किसानहरूको आफ्नो क्षेत्र माथि संकलन एघर कृषि कार्य कृषि शाखामा निशुल्क परीक्षण गराइसकेको जनाइदिमा परीक्षणसँग आवश्यक कृषि परामर्श सेवा थिए मकैलोबाट माटी परीक्षणमाथि किसानहरूको आफ्नो जमिनमा कुन माटी उपयुक्त हुने कठ्याक माछामा मल परिकल्पना तथा माटीमा कार्यक्षम पोषक तत्त्वको कमी भएकोमा जानकारी प्राप्तको आवश्यकता अपेक्षा गरिदिमा उत्पादन वृद्धि जागत नियन्त्रण तथा स्वस्थ वृद्धिको खेती प्रणाली विकासमा सहयोग पुग्न विश्वास नगरपालिका किसान मैत्री कार्यक्रम र निरन्तरता देखि कृषि क्षेत्रका आधुनिकीकरण हो उत्पादन वृद्धिकोमा लक्ष्य सहित अन्य दिनभरि अभियानहरू अझै प्रभावकारी रूपमा सञ्चालन गर्न कृषि शाखा बास्करी जनैदमा बर्दियाको गुरुले नगरपालिका क्षेत्रमा निर्माणाधीन बबई सिंचाई आयोजना अन्तर्गत खनुहार निर्माण कार्य अन्तिम चरणमा पगर्वा आयोजना गुरुले नगरपालिका भित्र 7000 हेक्टर कृषि जमिनमा सिंचाई सुविधा पुगेन लक्ष्य लिएर खो कहिले पर्सि शुरू गरिदिन नगर निर्माण अन्तर्गत वडा नम्बर 1-3-4 किलोमिटर मूल नहर तथा 9 किलोमिटर शाखा नहर निर्माण भेटिरहेका आयोजक अनुसार हालसम्म गुरुले खण्डको करिब 78% काम निम्जल क्षेत्रबाट तपाईँ सिंचाई आयोजना पूर्वी क्षेत्रमा 34 किलोमिटर मूल नहर निर्माण गरिसकेको लक्षित गुरुडिया क्षेत्रमा काम निम्जल 55 महल थप 43 किलोमिटर नहर सञ्चालन विश्लेषण आयोजना बर्दियाको 8 स्थानीय तहमा सिंचाई सुविधा विस्तार गर्न दावी गर्नुभयो। बाँसकडी पारपटिया ठाकुर बाबा मधुकर नगरपालिका तथा महान्तर गाउँपालिकामा यात्रा नहर निर्माण निवासीहरूलाई गुरुडिया क्षेत्रमा हरेक ऐना वर्षभित्र निर्माण निम्जना लक्ष्य लेखिन सिंचाई आयोजना कार्यालयको प्रमुख गोपाल शर्मा किसानहरूको चुप्पमा सिंचाई सुविधा पुगाए नहर निर्माण तीव्रता डिलक जनतानिर्माण उहाँको अनुसार आयोजना निम्जुलमा सगरिया नगरपालिकाका बडा क्षेत्रफल खेतीयोग्य जमिन वर्षमा सिंचित हुनेमा गुरुडिया नगरपालिकाको प्रमुख नगर प्रमुख मुक्तिनाथ यादव सिंचाई सुविधा विस्तारको सँग कृषि उत्पादन मूल्य खेल वृद्धि हुन विश्वास व्यक्त गर्नुभयो।

Thank you.

Thank you.

সমস্যা

Thank you.

Yeah,

0: members of the cabin meeting for us.
1: Scotland, Pakistan.

संसदीय समितिहरूलाई मिनी यात्रा सानो संसद पनि भन्ने गरिन्छ। संसद र सरकारलाई उत्तरदायी बनाउन सर्व संसदीय समितिहरूको विशेष भूमिका हुने गर्दछ। संसदीय समितिका सभापति र सदस्यहरूले यो महत्वपूर्ण जिम्मेवारी र अहिलेको परिस्थितिलाई बुझेर समितिलाई थप क्रियाशील बनाउन आवश्यक देखिन्छ।

0: अस्पताल यस विषयमा समस्त ध्यान रक्षण जनाउनुभयो। संसद नेपालीले कायम मुकायम तथा नैतिक बलले व्यक्तिगत स्वास्थ्यमा आदेश दिन नमिल्ने तर्क गर्नुभयो।
1: आज अदालतको यो सक्रियता एकदम नराम्रो छ। सक्रियता कहाँ हुनुपर्छ? सर्वोच्च अदालतमा 27,000 भन्दा बढी मुद्दा छन्, कोही एक सक्रियता 8,000 भन्दा बढी 5 वर्ष नानीका मुद्दा छन्, त्यहाँ सक्रियता देखिएन। 3,000 भन्दा बढी रिट निवेदन मुताबिक देवानी मुद्दाहरू फैसला कारण भएका छैन। डरलाग्दो कुरा त 1,25,000 दर्शक करिब लगत बाँकी छ, 1 अर्ब जरिमा राशि हुन बाँकी छ। यतातर्फ कहीँ पनि अगाडि बसेको देखिँदैन। तर कम्प्युटर इन्ट्रेस्टको सिद्धान्तदेखि गरी अदालतको न्याय प्रशासनको विषयभन्दा बाहिर गएर जे क्रियाहरू हुन्छन् कि भन्ने डर नेपाली नागरिकमा छ। सभामुखी मार्फत म नेपाली नागरिक र सम्बन्धित निकायको ध्यानको सर्वोच्च भन्न चाहन्छु।
0: अर्का संसद दसवटाले दलपीठ भएका ऋण प्रक्रिया गर्न आदेश दिने विषय न्यायोचित नभएको तर्क गर्नुभयो।
2: कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका यिनीहरूले चेक

एउटा टिप्पणी छ अनि यो अवस्थामा पुर्याउने हाम्रा चाहिँ प्रक्रियाहरू प्रशासनिक संयन्त्रहरू रेजिस्ट्रारको कार्यालयहरू र एउटा सिफारिस भएको नियुक्ति नभएको प्रधान न्यायाधीशले जसरी निर्णयहरू गरिएको देखिन्छ प्रभावित गरेको देखिन्छ अनि त्यसबाट के भयो भने यो त के भन्छन् यसलाई

प्रस्ताव कोइरालाद्वारा आज जारी प्रेस विज्ञप्तिमा विगत केही समय देखि सर्वोच्च अदालतमा दायर भएका संवैधानिक महत्वका रिट निवेदनहरू अदालत प्रशासनले तर्फिट गरी फर्काउने तथा त्यस विरूद्ध भएका निवेदन समेत लामो समयसम्म दर्ता नगरेर न्यायमार्ग अवरुद्ध पारेको उल्लेख गरिएको छ। संसदीय समन्वय समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरूद्ध

छन्। सुकुम्बासी पत्रमा टोजर चलाएको विषय संसद बैठक छोडेर बाहिर लिएको घटना तथा अत्यादेश सम्बन्धी विषयमा सम्बन्धित विपक्षी दलहरूले प्रधानमन्त्रीसँग झगडा फुवा गर्दै आएका छन्। तर प्रधानमन्त्रीले हालसम्म संसदमा ती प्रश्नको प्रत्यक्ष जवाफ दिनुभएको छैन।

कार्यलाई पूर्ण सदस्यता दिएसँगै एमालेको आन्तरिक राजनीतिमा नयाँ समीकरण बन्न सक्ने अनुमान गरिएको छ। श्री आर्यसँग कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,

दुई जिल्लामै रहेको उहाँले बताउनुभयो। आइसिसी क्रिकेट विश्वकप लिग दुई श्रृंखलामा नेपाली स्क्वाड्रनसँग छ।

सेवा पनि बाँकी नै छ, सिआइएनको सामना खबर सुन्दै गर्नुहोला।

0: Ωχ,
1: κανένα δεν είναι, από τα μάτια να μην είναι, δεν είναι.

0: Zeit an der See. San Francisco Bunker, Galapagos, Samurai Sutra Network, CIN.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गुल्मीको विकट क्रममध्ये एक मानिने चन्द्रपुर गाउँपालिका दुई विश्वकर्कमा अहिले स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन देखिएको छ। त्यहाँ

विशेषज्ञहरूबाट कुनै स्तरीय जाँच हुँदा आफूलाई

0: पता नहीं सामुदायिक सूचना नेटवर्क सीआईएलले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आयात प्रतिस्थापन गर्न कृषि क्षेत्रमा नयाँ योजना ल्याउने सरकारको तयारी,
1: कृषि रत्नको नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट सेन्टर हुन्छ नि अब कुनै कार्यान्वयन बताएको भए मैले कति धेरै कानुनी फ्लोजहरू देखेको छु। कार्यान्वयन नभएकोमा हामीले उसिनामा जान सक्दैनौँ।
0: उत्पादनदेखि बजारी कलसम्म सरकारको नयाँ रणनीति विशेष कुराकानी बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

जनगुप्त गर्दाखेरि कानुनको निर्माण नभएर पनि भएको हो कि कतिपय कुराहरू कानुनको कुनै

कार्यक्रम अंतर्गत युग के मेट ऑफिस को मेट

Yeah.

0: ଆଚ୍ଛା କାମ କରି ଏତେ ବି ବୃଦ୍ଧି ହେଉନି ସାର
1: ଚିନ୍ତା ହେଉନି ଭାବୁଛ।

0: सत्तावन छयासी उम्र चार को धान कोटीमा राधा चार सावित्री सजु बाहुन शर्मा मन्सुरी राम धान छ सय छ पाँच सय पाँच तीन सय एक यमुनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एग्रोभेटमा आइसकेको छ।
1: साथै रासायनिक मल युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन साथी पशु पक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ।
0: स्थान श्रेष्ठ एग्रोभेट खास गरी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा

0: सेवा
1: छैन संक्रमण बिहारको लोदाट छोएकी देश युगान्डासँग फैलिसकेको सबै रुवान्डा र दक्षिण सुडानलाई उच्च सतर्कतामा राखिएको छ। सशस्त्र दुर्गम जारी रहेको क्षेत्रमा फैलिएका कारण यसको नियन्त्रणमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। बीबीसी संवाददाता जो इमोट हुन्छन् यो भाइरस निकै नै खतरनाक छ र त्यो नै उनीहरूका लागि प्रमुख चिन्ताको विषय हो। यसले आन्तरिक रक्तस्राव हुँदै मृत्युसम्म पुर्याउन सक्छ। बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईए

0: Sancho
1: Thank you.

Thank you.

Thank you.

सक्ने जनाएको थियो। हालसम्म यो बुलाका 3 प्रजाति पत्ता लागेका छन्। अहिलेको संक्रमण नियन्त्रणको बन्दे बुझ्ने प्रयास निकट दूरमा रहेको जानकारहरूले बताएका छन्। संक्रमित मध्ये यतिलाई मानिसहरूको ज्यान लिएको संक्रमण नियन्त्रणका लागि कुनै पनि औषधि वा खोप पत्ता लागेको छैन। इबोलाको चार प्रजातिका लागि भने खोपको स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ज्यान सिजन र बान्ता मात्र सक्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरू

हामी यो कुरा गर्छौँ। अब यदि हामी कहाँ

0: ल्याएका छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं, तर पनि खुल्ला कुरा गरौं। संविधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्य पर्दियाबाट जनहितमा जारी सञ्चालित।
2: आउने महिना फसलहरूले पालन गर्ने बाइक कृषिमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। वर्षा प्रसाद जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटे आमदानी असुविधा जान सक्छ नि।
1: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै पाँचको सहकारीमा सबैको इन्सुरेन्समा आधुनिक पद्धतिमा आधारित भए बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागज चाहिँ कागजी प्रदान गर्ने व्यवस्था ल्याएका छौँ। बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ। सुरक्षा आजदेखि भरोसा सबैको इन्सुरेन्ससँग।
0: एक अमूल्य प्राकृतिक स्रोत हो, वनस्पति र वन्य जन्तु संरक्षणले गर्दा मानव जाति जीवन सम्भव निर्माण हुनको यात्रा संरक्षणमा हाम्रो सक्रिय ड्युटी।
3: पशु अमूल्य सम्पत्ति अगाडिका कारण शिक्षण गर्नु आगामी नियन्त्रण गर्न हाम्रो शक्तिका दायित्व कर्तव्य हो।

Thank you.

是他们都是无力的。在他这里的话，你不要钱，他们还不是皇上，所以这中国的资金要继续搞着皇上。

0: त्यो पनि भनिदिनुहोस् न।
1: यस

0: स्वास्थ्य सम्म प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता, यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बासकरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध,
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाइको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेसर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ र ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली ५ बढी
2: खेतीबारीमा त समस्या

0: पनि सब्जी फलफुल सहित पोषक पूरक खानाले बच्चाहरूलाई तन्दुरुस्त बनाए। पूरक खाना सँगसँग दुई वर्षसम्म स्तनपान जारी छ।
1: रेडियो कार्यक्रममा स्वास्थ्य कार्यालय कर्मी जनहितमा जाने सन्देश।
2: नमस्कार, मेरो नाम हेमचन्द्र चौधरी, भस्क्री नगरपालिका वडा चार उपमन्त्रीका म परवर्ती जडीबुटी उद्योग बढेर तथा राष्ट्रिय स्तरमा थुप्रै किसिमका अवसरको प्रचार गर्ने गर्छु। हाम्रो परवर्ती जडीबुटी उद्योगबाट हामीहरूले ग्यास प्रवासी जन्ती लगायत सबै ठाउँका पक्षहरूको औषधि उपचार गर्ने गर्छौँ। विषाक्त चिजले रोकेका सबैको औषधि उपचार गर्ने गर्छौँ। हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब स्रोत भएर
3: जिसको खराब प्रभाव हावाले हाम्रो